0: राजे
1: प्रको सिमरे से सर्व के राजे
0: प्रको सिमरे से सुखवासी
1: प्रको सिमरे सदा विनाशी
0: सिमरते लागे जन आप दे अल्लाह
1: नानक जन की मंदिर वाला
0: प्रको सिमरे से परोपकारी
1: प्रको सिमरे तिन सर्व बलिहारी
0: प्रको सिमरे से मुख सहावे
1: प्रको सिमरे तिन सुख बिहावे
0: प्रको सिमरे तिन आत्म जीता
1: प्रको सिमरे तिन निर्मल रीता
0: प्रको सिमरे तिन अंधक नेरे
1: प्रको